सरासर मेरे सरकार दो आलम बेमिसल है यकता है मिसाल उनकी मैं क्या दूं जब नसर में सीरत का इहाता नहीं मुमकिन तो अशआर में अखलाक नबी कैसे बता दूं जजीरा अरब जहां तारीकियों का बसेरा था जहालत और मासियत का डेरा था लोग बेटियों को जिंदा दरगोर कर दिया करते थे قتلِ انسانی ان کا محبوب مشغلہ تھا جب جہالت عروج پر پہنچ چکی تو مکہ میں آفتابِ ہدایت طلوع ہوا جس کی کرنوں نے دھیرے دھیرے پوری دنیا کو اپنی لپیٹ میں لے لیا اور عالم محبت سے آشنا ہوا بھٹکی انسانیت نے ہدایت پائی تاریکیوں میں اجالا بن کر